मेरा सपुत्र कितना को मेरे नाल प्यार करता है, ये माया नु ही पकड़ी बैठा है जा कुछ एते अंदर प्रेमा भक्ति भी है। परमेश्वर देंदा सब नु है, पर कई उस दियां दाता नु पकड़ के बैठ जांदे हन, दातार नु विसार देंदे हन। ते जेड़े भाई दातार नु चेते रखदे हन उन्हां नु कदे जीवन विच तोट नहीं आउंदी। उच्चारण करो श्री भाई हर गोपाल का पुत्र बानिया पुत्र सी, हर वेले लेखे जोखे विच यही जतन है कि जितना को लाया उस तो वध ही प्रॉफिट कठा करने। कदे सत संग विच या गुरु घर विच गया नहीं सी, आज पिता दी आज्ञा पाके दसवंध लैके तुर पिया आनंदपुर साहब। 500 रुपये दसवंध जदों सतगुरां दे अगे जाके मत्था टेके, महाराज मैं हर गोपाल दा पुत्र हां ते उना दा शरीर तेला होण करके आप तां नहीं आ सके, आ दसवंध उना ने भेजिया है। ते धन गुरु गोबिंद सिंह सच्चे पातशाह कहन लगे, भाई जितने कु दिन ठहरना है सतगुरां दे चरणा विच रह के सेवा सिमरन करो, ते जदों जाना तां सानू मिल के जाना। भाई हर गोपाल दे पुत्र दा ख्याल सी भाई 500 रुपया हजूर दे अगे मत्था टेकिया, कोई चंगी ही जांदी वेरा वस्तु देनगे, 1000-2000 दी तां देनगे। उच्चारण करो श्री भाई। दो चार दिन ठहरिया, आग्या मंगी सतगुरां पासों। महाराज सच्चे पातशाह जी ने एक कड़ा ते थोड़ा जिहा प्रसाद भाई हर गोपाल दे पुत्र नु दिता, आख्या जाओ गुरु घर वालों तुहानू खुशियां हैं, आ गया है। मन विच सोचदे भाई पता नहीं साहिबां नु समझ नहीं आई होनी कि मैं जा रहा, आ इतना को प्रसाद ते एक कड़ा दे दिता, महाराज मैं आग्या मंगी है जान वास्ते। ते हजूर कहन लगे, असि भी तेनू भाई खुशियां दितियां हन, आग्या दिती है, जाओ सुखी वसो। काल खाए किस हथों दे, नानक राह पछाने से। भाई हर गोपाल दा पुत्र तुर पिया, ते मन विच गिनतियां गिनी जांदा है भाई मेरा बाप इथे आके एवं ही रुपये लुटा जांदा है, हर 6वें महीने दसवंध दे जांदा है, ते ओदे बदले आ कुछ ही ले जांदा है, ये कितनी को कीमत दा होवेगा। ए भी कोई अकलबंदी है, एडी औखी कमाई करी दी है, रात दिन भजे फिरदे आ कार विहार विच, ते ओदा दसवंध गुरु नू दिता, ते फिर गुरु ने अगों की दिता है, एक कड़ा कितने कूदा है, ते थोड़ा जिहा प्रसाद दे दिता है। बड़ा काटे बंदा सौदा होया, उदास है मन, आ रे घर वल, ते रस्ते विच एक गुरु का सिख मिल गया, आख्या भाई मैनू जापदा है तू आनंदपुर दी आनंदमयी धरती तो होके आया, जपदा गुरु कोलो होके आए, हां मैं गया तां सां सतगुरां दे दीदार करन लई। दसवंध हाजिर करन लई गया सां, पर लुटी के आ गया। आ 500 रुपये हजूर दे अगे पेटा रखे हन, ते ओदे बदले आ करा ते थोड़ा जिहा प्रसाद दे के तोड़ दिते ने। ओ गुरु का सिख कहन लगा, ना भाई गुरु के लाल ऐसा वचन ना करी, गुरु दी मुठ्ठी विच तां 14 लोकां दा धन है, जिस ते मर्जी है कृपा कर देन, जिस ते मर्जी है रहमतां कर देन, उनां दी तां वचनां विच लोक परलोक दे सुखे ने। ओए तू तां बड़ा भागा वाला है, तेनू सतगुरां ने अपना कड़ा दिता है, किसे नू कड़ा देना अपनी बांह देनी है। ओ गुरु ने तुहानू अपना बना के तुहानू एक कड़े दी दात बख्शी है, ते प्रसाद दिता है। आख्या मैं नहीं मनदा इस गल, ये कितने कूदा होवेगा।
میں تو یہ سمجھنا کہ میں ایتھے آ کے کچھ گوا کے چلیا کھٹ کے نہیں چلیا. وہ گرو کا سکھ کہن لگا پھر جو کچھ تم گرو کی بیٹا کیتی ہے اس تو 100 روپیہ ود میں تینو دے دینا تے اے بخشش میرے تے کر دے. من وچ سوچیا بھائی اے میرے پتا تو بھی ود مورخ ہے کیونکہ میں تا 500 گوا کے آیا تے اے 600 نو اگے پرساد بک رہا ہے تا ایدا مطلب ہے انہاں تو بھی ود مورخ ہے. بھائی جویں مرضی ہے تیری کر لے میں تیار ہوں. او گرو کے سکھ نے اپنا مکان گہنے رکھیا جو کچھ گہنا پتا سی بیچیا تے 600 روپیے اس دی پیتا کرن تو پہلا بڑے پیار دے نال پرساد چکایا گرم جل دے نال ہاتھ پیر دھوائے پرساد چکایا سیوا کیتی متھا ٹیکیا تے آکھیا بھائی مکھ تو ایک ویرا کہہ دے بھائی اے بخشش جو گرو نے مینو دتی ہے میں 600 روپے وچ اے تانو دیندا ہوں. سکھ نے چولی اڈی آ لیا بھائی پہلا پیسے پکڑائے تے پھر اس نے کیا بھائی جو گرو کیا نے مینو دات دتی ہے اے دات میں انہاں دی چولی وچ پاؤں دا ہاں کہہ کے تر گیا. جدوں گھر پہنچیا پائی ہر گوپال اڈیک رہا سی کہ صاحب جی نے کی بخششاں کیتیاں ہون گیاں کیڑیاں رحمتاں اگے کردے ہن چولیاں بھر کے آوندے ہاں. کیوں بھائی گرو کے در تے تاں بھائی گرو کی نظر وچ ہی امرت ہے. ایسیاں ماڑیاں ریکھاواں مٹ جاندیاں ہن گرو کے سامنے آ کے جیڑیاں کے انسان دکھ بھوگ بھوگ کے ایویں جیون نشٹ کر لیندا ہے تے گرو تے در تے آ کے تد ڈٹھے سچے پاتشاہ مل جنم جنم دی کٹی. پائی ہر گوپال نے جدوں تکیا بھائی میرا بیٹا آیا ہے بڑے پیار دے نال اٹھ کے ملیا بیٹا ستگراں دی پیتا کیتے سی دسوانت تے ستگراں نے پھر کی بخشش کیتی ہے کی رحمت کیتی ہے. آخیا مہاراج تسی تا پتا جی ہمیشہ ہی لٹا آندے سی میں 500 روپیے متھا ٹیکے سی تے کڑا تے تھوڑا جا پرساد ملیا تے رستے وچ ایک سکھ مل گیا میں 500 دے 600 وٹ کے لیا دے ہاں او بخشش انہوں دے دیتی تے پیاری سات سنگت پائی ہر گوپال تے جیڑیاں برکتاں گرو گھر دیاں سن او ختم ہو گئی کیونکہ گرو گھر وچ کھاتا ہے تا بھائی تیری سانج ہے. دنوں دن کٹتا جا رہا ہے اج روٹی تو بھی آوازار ہو گئے. اکھیا بیٹا تو بہت ماڑا کیتا ہے تو میرا جیون ہی پرشت کر دیتا ہے مایا دے مگر لگ کے چل اسی سکھ کول چلیے. سکھ دے چرنی ہاتھ لایا مہاراج جو مرضی ہے لے لے پر وہ بخشش سانو دے دے. سکھ نے آخیا بھائی اے بخششاں نہیں ملدیاں کیونکہ گرو کے سکھ نوں ایسے رنگ پاگ لگے سن جدوں حل واریا سی تاں دیگ موراں دی نکل آئی تے سونے محل ماڑیاں بن گئے زمیناں ہور بن گئیاں رنگ لگے ہوئے ہن اس پنڈ دا کوئی نقشہ ہی بدل گیا تے پائی ہر گوپال نے جدوں چرن پکڑے تاں آکھیا بھائی میں تیری سفارش کردا ہاں گرو کے پر اے بخشش نہیں مڑ سکدی اچارن کرو سری واہ گرو جاں صاحب کلگی در پادشاہ جی دے چرناں وچ آ کے متھا ٹیکیا پائی ہر گوپال نے نینا دے جل نال حضور دے چرن دھو دیتے. غریب نواز میری مینو دے دیو جو بخشش میرے تے کیتی ہے میرا لوک پر لوک سوار دیو. تاں گرو نے آکھیا بھائی ایتھے تاں اوہی چولیاں پھر کے جاندا ہے جویں حضور نے کیا تجو سیانپ سرجنو سمرو ہر ہر رائے ایتھے سیانپ نو تج کے جیڑا آیا او چولیاں پھر کے جاندا ہے. ایک آس ہر من رکھو نانک دوکھ پرم ہو جائے. بھائی ہر گوپال دیاں وی گرو نے چولیاں پھر دتیاں گرو دے گھر وچ کوئی کھاٹا نہیں بھائی اسی سواساں دا دسوند وی تے مایا دا دسوند وی گرو دے لکھے لاونا ہے کیونکہ حضور ایک گل کہہ رہے ہیں.